काठमाडौँ नगरपालिकालाई त्यहाँ प्रोजेक्ट गर्दै काठमाडौँ लाफा सिसिसी छ यो प्रोजेक्ट राख्ने अनि उता खोजेर हामी के गर्छौँ भन्दाखेरि